0: से आगे आगे ना बढ़े, क्योंकि बहुत सारे ऐसे मुल्क हैं मुसलमानों के जिसमें लोगों को अशद हाजत है कि उनको तालीम दी जाए, उसूल की तालीम। तो जिसने उसूल सुन्नत की मारिफत हासिल कर ली है, उनको ज़ब्त भी कर रहे अच्छी तरीके से, समझ भी लिया है, तो लोगों को समझाए और तालीम दे। लेकिन वो शेखुल इस्लाम ना बन जाए, शेख उस्लाम बितेमिया अपने आप को ना समझे। बाज़ ऐसे तलाब इल्म है जो एक दो किताबें पढ़ लेते हैं, फिर लोगों को पढ़ाना शुरू कर देते हैं, फैन तफ़ हो वह भूल जाता है फिर, और उलमा अकाबिर का रद्द करना शुरू कर देता है, और हर चीज़ फतवे देना शुरू कर देता है, हर चीज़ में बातें करना शुरू कर देता है। शेख साहब फरमाते हैं, ला शक अन्न हाज़ा ज़लालुन, बेशक ये गुमराही है, लेकिन मुहसिन वो है जो वहाँ तक पहुँचते जहाँ तक उसको उसका इल्म ले जाता है, और खैर और सुन्नत की नशर इरशाद करता रहता है। और हमें ये जायज़ नहीं कि हम इस खैर के रास्ते में रुकावट बने, यानी खैर नशर सुन्नत और सुन्नत की नशर इरशाद में हम रुकावट बने। और इसी पर हमने इदराक किया, यानी किबर उलमा का जो तरीका था, शेख शेख बिन बाज़ रहमहुल्लाह, शेख उथैमीन रहमहुल्लाह, कि इस तरीके से वो मामला तय करते थे तुल्लाब के साथ, तुल्लाब इल्म के साथ इस तरीके से वो पेश आते थे। लेकिन जो जरह से मरूफ हो और उसका इल्म खल्त मल्त हो या मजहूल हो हर एतबार से, तो ऐसे शख्स से जो है इल्म हासिल नहीं करना चाहिए, वल्लाहु आलम। ये दोनों अकवाल जिन साहब जो सेल्फ वेबसाइट उसमें मौजूद हैं, और भी उलमा के अकवाल मौजूद हैं, सिर्फ मैंने इस दो पर इक्तफा किया है। और यूट्यूब की क्लिप में भी अब ये बातें इन उलमा की आ गई हैं कौन वजाहत के साथ। तो ये असल और अहम बातें। फिर एक बात रह गई है आखिर में, बाज़ लोगों ने यह एतराज़ किया है जब मैंने यह कहा कि मैं नहीं जानता इंडिया और पाकिस्तान में किसी सलफ़ आलिम को, तो बाज़ लोगों ने बाज़ तलाब इल्म ने या बाज़ लोगों ने यह बात इससे ली है कि क्योंकि मैं नहीं जानता तो कोई आलिम नहीं है। इसको साहब मैं पहले भी कर चुका हूँ, यानी मैं समझता हूँ, यानी ये बात जहालत पर मबनी है, कोई अक्लमंद समझदार तालिबे ये बात नहीं कर सकता कभी, ऐसे वो तअस्सुब का शिकार है, कम इल्मी का शिकार है। ये किसी ने कहा अगर मैं किसी शख्स को नहीं जानता तो फिर उस पूरे मुल्क में भी कोई ऐसा आलिम नहीं है, सलफ आलिम नहीं है, ये तो जुल्म है यार। तो इससे बढ़कर क्या जुल्म होगा कि पूरे मुल्क को आप उड़ा दें और वो बात जो मैंने कही नहीं है। सुभान अल्लाह, कई ऐसे उलमा मौजूद हैं जिनको इल्म उनका तज़किया बन जाता है, जैसे कि उलमा कई मरतबा इस बात को बयान किया है। और शेख समझ रहे की बात बिल्कुल वाज है, शेबैदुल जाबर रहमतुल्लाह ने भी ये बात की है कि उसका इल्म जब मुंतशिर हो जाता है, उलमा की तरफ पहुंचता है और उसकी नकीर नहीं करते हैं, तो शेख सलमान रहेल फरमाते कि इजमाए सुकूत एक मानिंद होता है, क्योंकि पता है लेकिन उनकी मुखालफत नहीं की, क्यों? क्योंकि कोई ऐसी बात सामने नहीं आई। लेकिन एक बात अच्छी तरह याद रखें, वो दुआत और तुल्लाब इल्म या वो उलमा जो अलविदत के साथ मिले हुए हैं, और कई ऐसे लोग हैं जिनमें हदीस से ताल्लुक़ है और उनके यानी करता धरता मेंबर हैं, मरूफ हैं, लेकिन उनके रवाबित, उनकी दोस्तियाँ, उनके ताल्लुकात या जमत हयातुरात से हैं या जमात इस्लामी से हैं वगैरह वगैरह, तो ऐसे लोगों से तो इल्म नहीं हासिल करना चाहिए। या वो लोग हैं जो स्टेज उनके स्टेजों पे जाते हैं, यार यहाँ तक बात पहुँच जाएगी कि कोई अहले हदीस ये कहेगा कि अपने मसलक को मत छेड़ो, अपने मसलक को मत छोड़ो, दूसरे मसलक को मत छेड़ो, ये कौन सी सलफियत है भाई? और फिर हिंदू भी आप आ गए हैं, हम तो बेहद बिदात की बात कर रहे थे, अब हिंदू को जमा करना है, अब वो अपने हिंदुज़म की बात कर रहा है, कोई अकलानी कोई बैठा है, कोई सेकुलर बैठा है, कोई पता नहीं कौन बैठा है, सबको जमा करके एक बात एक साथ बिठा के बात करना। आप हक की बात करना चाहते हैं, उसमें 10 बातें 10 लोगों की बातिल बातें हैं, आपके हक बात क्या बाकी रही है मुझे बताएं। तो ऐसे लोग जो हैं जिनके रवाबित ऐसे लोगों के साथ हैं, उनसे तो बचें। और उलमा ने तराजू दिया है, یہ ترازو موجود ہے. اگر کسی شخص کے تعلق سے آپ جانتے ہیں کہ وہ داعی ہے اور دعوت اسی الحمدللہ خیر پر ہے, سنت پر قائم ہے, اور یہ جو باتیں کی ہیں علماء نے, یہ باتیں اس پہ تول کے دیکھیں, اگر اترتے تو ٹھیک ہے, نہیں تو بس اس کے بارے میں کیا بار بار پوچھنا کسی کے بارے میں. بعض ایسے لوگ ہیں جو بیچ میں ہیں, کبھی پروگرام میں چلے گئے کبھی نہ گئے, اور یعنی ان کا منہج واضح نہیں ہے. جب تک منہج واضح نہیں ہوتا ہے توقف سے کام لیں. ہاں منہج واضح ہو گیا ہے پھر میں حاصل کریں. تو منہج کا ہونا, جو معلم ہے, جو مدرس ہے, جو طالب علم ہے, جو داعی ہے, اس کو منہج بالکل واضح ہونا چاہیے. اب کئی ایسے دعات ہیں, شعب باز کا نام لیتے ہیں, شعب عظمی کا نام لیتے ہیں اپنی تقریروں میں, اپنے لیکچرز میں, لیکن منہج ان کا سیدھا نہیں ہے. ڈاکٹر ذاکر نائک کا مثال لے لیں آپ, شعب باز کا کئی مرتبہ انہوں نے کوٹنگ کی ہے کہ میں ان کا یعنی احترام بھی کرتا ہوں, عالم بھی مانتا ہوں, یہ بھی کرتا ہوں, وہ بھی کرتا ہوں, لیکن منہج میں بالکل اختلاف ہے. بہت شعب باز کا منہج کہاں اور اس بندے کا منہج کہاں. اور کئی ایسے لوگ ہیں, اب تو میں حیران ہوں کہ بعض یعنی دیوبندی اکثر نفرت رکھتے ہیں شعب باز سے. ایک دیوبندی بات کوٹ کر رہا تھا, پتہ نہیں وہ کہاں سے اس کو کوئی بات مل گئی, کوئی بات اچھی لگ گئی, سبحان اللہ. تو ہر بات اگر کوئی شخص کسی عالم سلف عالم کی بات کو کوٹ کرتا ہے تو لازمی کو سلفی بن جاتا ہے, یہ بات کو اچھی طرح سمجھیں. تو ہمیشہ انسان کا علم, اگر کسی شخص کوئی دائر اس کے پاس کسی کا تزکیہ نہیں ہے, کسی معتبر عالم کا, سلفی عالم کا, تو اس کا علم اگر اس کو تزکیہ دے دے تو اس کے لیے کافی ہے. لیکن اس کے لیے دیکھنا پڑتا ہے کہ جو علم جس نے شاید کر رہا ہے اس کے ساتھ اور باقی جو چیزیں دعوت کے کام سے جو منسلک ہے وہ کیسی ہیں, وہ دیکھنا بھی لازم ہے. میں پھر سے یہ کہتا ہوں, یہ ایسے طلاب علم, ایسے لوگ جو ہیں جو میرے پر یہ تہمتیں لگاتے ہیں کہ کیوں میں یہ کہتا ہوں تو پھر اپنے معنی خود نکال لیتے ہیں, تو وہ جانوں کا کام جانے. میں نے جو کہا بالکل بات واضح ہے الحمدللہ. اگر میں کسی کو نہیں جانتا ہوں مطلب یہ نہیں کہ وہ بالکل خیر سے فارغ ہے اور اس میں کوئی سلف علم نہیں ہے, یہ بہت بڑی تہمت ہے واللہ. یوں کہ اپنی سوچ ہے, وہ جانوں کا کام جانے, لیکن علماء کے اقوال بالکل واضح ہیں, منہج السلف بالکل واضح ہے. اگر وقت منہج السلف کو سمجھنے والے ہوتے تو کبھی یہ معنی اس میں سے اخذ نہ کرتے. جو معنی بالکل واضح, میں حیران ہوں تو کیسے توڑ موڑ کے بیان کر دیتے کہ کہاں پر یہ اس نتیجے پر پہنچے ہیں, کیونکہ ڈاکٹر صاحب نہیں جانتے تو کوئی بھی نہیں ہے, بات ہی ختم ہو گئی ہے, سبحان اللہ. تو اللہ کے لیے انصاف سے کام لیجئے, علم کی روشنی میں بات کریں, اور پھر دیکھیں کہ آپ بات کیا کر رہے ہیں. اور یاد رکھیں, جو آپ کہہ رہے ہیں واللہ آپ اس کے ذمہ دار, اس کا حساب بھی ہونا ہے. ما يلفظ من قول الا لديه رقيب عتيد, اچھی طرح یاد رکھیں. اور کسی پر کسی بات کو منسوب کر جو اسے نہیں کہی اور جرم ہے یہ. ایک تو اپنا جو غلط سوچ ہے, جو غلط طریقہ اپنایا ہے وہ الگ ہے, پھر غلط بات کرنا, پھر کسی کی طرف غلط بات منسوب کرنا, یہ سب ظلمات بعض و فوق بعض, ان سے بچیں اللہ کے لیے. اور جو راہ راست ہے وہ اختیار کریں. علم حاصل کرنا تو علم کا راستہ آسان ہے میرے بھائی, کیوں اس کو مشکل کر رہے ہو اپنے لیے دوسروں کے لیے؟ علم کا راستہ آسان. اگر واللہ ایک بات میں بتاؤں میں آپ کو, جو شخص علم حاصل کرنے کے لیے مخلص ہے, اپنے رب کے لیے حاصل کرنا چاہتا ہے, واللہ اس کے راستہ آسان ہے. جس دیکھتے ہیں کوئی رکاوٹ ہے کہیں نہ کہیں پہ مشکل ہے, وہ اپنے اخلاص کا معالجہ کر لے, بس ایک دفعہ دیکھ لے اس کا اخلاص کیسا ہے. کہیں پہ خلل لازمی ہوگا. اور اخلاص کا معاملہ میں کئی مرتبہ عرض کر چکا ہوں, یہ سلف کے اقوال میں سے کہ سب سے مشکل معاملہ اخلاص کا ہوتا ہے. اپنے اخلاص کو مضبوط رکھیں, اور جو بھی اس میں خلل کا باعث ہے اس سے دور رہیں. اللہ تعالیٰ سب سے دعا کرتے رہیں, انشاءاللہ علم کا راستہ آسان ہوگا, عمل کا راستہ بھی آسان ہوگا, دعوت کا بھی, اور اس پر عمل کرنا اور صبر کرنا بھی. واللہ اعلم. سبحانك
1: اللہ الرحمن الرحیم. ان الحمد للہ نحمده ونستعینه ونستغفره ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا, من یهده اللہ فلا مضل له ومن یضلل فلا هادی له, واشهد ان لا اله الا الله وحده لا شريك له, واشهد ان محمدا عبده ورسوله صلى الله عليه وعلى اله وصحبه وسلم تسليما كثيرا, اما بعد. اللہ تعالیٰ کے اسماء الحسنى کی شرح کا درس جاری ہے, اور آج کی نشست میں ہم بات کریں گے اللہ تعالیٰ کے ان پیارے ناموں پر. نمبر ایک المالک, نمبر دو الملک, نمبر تین الملیک. المالک, الملک اور الملیک, یہ تین نام ہیں اللہ تعالیٰ کے. اور آج کے درس میں ان چیزوں پر میں بات کروں گا. نمبر ایک, ان تین ناموں کی دلیل کیا ہے. نمبر دو, ان کا معنی کیا ہے. نمبر تین, الملک کس چیز کو شامل ہے, کسے کہتے ہیں. نمبر چار, اللہ تعالی کے فیصلے اور حکم کی قسمیں. نمبر پانچ, جو حق ملک ہے, جو حق بادشاہ ہے, اسی کی عبادت کرنا فرض ہے, صرف اسی کی عبادت کرنا فرض ہے. نمبر چھ, شرک ملک کی کمال کے منافی ہے.